apa aja ini jelasnya basmata hari anna sanagarida chati bori dudba kalai khoji handi dinchan chati bori dudba kalai khoji handi dinchan yo barsa din ko karmachari jiu harule mero lyapsa garchan मेरो हात गोडा आका बाका लाई हन्डी दिए वर्षा दिनको खानी किसिदा ल्याप्सा बनाइदिए यो निकासा हरे नपानी जेलसँग बस्छु म त हरे अन्नासन गरेर नारायण बहादुर हरे दयालु हुनाले रतन पारक हरे कुराना परेको त्यहाँ हन्डी खाने मान्छे कस्ता आएका छन् भन्नुहुन्छ भने अब म त आँखा दिएको थिइनँ अघि मेरो स्थानले त देख्छु कानामा चाहिँ यारलिङ लगाएका छातीभरि दुध भएका नाइलनको फरिया लगाएका त्यस्ता चाहिँ जाने यसो सुब्बा हाकिमहरू चाहिँ ठट्टा मार्ने खालका तरुणीले हन्डी खाएका छन् म कानाका थिएँ Thank you.